हाँ जी ग्रान औरिजिन गुता सोरे रेडियो अमन एफएम अटन सी शहरी चार बटा ग्राम सवाबाई ने मुक्ति जमगे और टेलीफोन कड़े वही चे जमगे दल तक ये दे बरिलिया नु जुमात ते औ प दु पसी मुस्की गयो कने की गी असल की बुनियादी तौर माने दे कम इंसान अकीदा टी की दन सभा चूं के जमगा मौशरा के इख्तलाफ औ इफ्तिराक औ फिरकारी डिर जियात छे दे نو زمونږ خو هغه نور مسالې کوله پرې کې د خپل خلک چې کوم دی د یو محلي امام چې دی هغه بس اوقات فتوا ورکړي چې دی بل محلي امام چې دی پسې مونږ نه کېږي هغه دی هغه هم مسلک او هم عقیده ومي نو دی وجنه دا خلک چې کوم دی کوم داسې خلک دي چې دی هغه ډېره زیاته عقیده خراب نه وي هغه پسې بالکل مونږ کېږي دی وجنه